0: सातौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी मैतीदेवी दक्षिणकाली कालिका स्थान शोभा भगवती विजेश्वरी नक्साल भगवती भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली भोजपुरको सिद्धकाली ताप्लेजुङको पाथीभरा गोर्खाको मनोकामना सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यावासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ।
1: मुख्य चाड दशैंमा बजारमा ग्राहकको चहल पहल बढ़न थालेको छ। दशैंका लागि नयाँ लुगा जुत्ता खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजारमा पुगिरहेका छन्। तर बजारमा ग्राहकको उपस्थिति बढ़े पनि विगतका वर्षहरूमा जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ। चाडपर्वको समयमा व्यापार बढ़ने अपेक्षा गरेका व्यवसायीहरू यस वर्ष भने उत्साहित देखिएका छैनन्। सुनौ यससँग सम्बन्धित एक सामग्री।
0: काठमाडौँको असन इन्द्रचोक न्यूरोड लगायतका बजारमा दशैंको किनमेल गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। दशैंलाई लक्षित गरी पसलमा नयाँ सामान राखेका व्यापारीहरू ग्राहकको आगमन बढ़े पनि बिक्री भने अपेक्षा अनुसार हुन नसकेको बताउँछन्। विगतका वर्षमा दशैं नजिकै गर्दा ग्राहकको भीड़सँगै व्यापार पनि बढ़दै गरेको थियो। तर यस वर्ष बजारमा मानिसहरूको आवत जावत बढ़े पनि सामान किन्ने ग्राहक कम रहेको व्यापारीहरूको अनुभव छ। भोटाहिटीमा कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र
2: फोहोर परारको अब मेरो त पसलले 40 वर्ष पुरानो पसल हो। अब त्यसको तुलनामा हेर्दै हो भने त व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ पहिलाको न्यू रोड गुजाटोल अहिले कस्तो छ। पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेका छन्।
0: आमदानीको तुलनामा खर्च बढ्दै जाँदा उपभोक्ताले चाडपर्वमा समेत खर्च कटौती गर्न थालेका छन्। यस्तै विपदका कारण आर्थिक गतिविधिमा परेको असर व्यवसाय सञ्चालनको बढ्दो लागत र सामानको खरिद मूल्यमा आएको परिवर्तनले पनि व्यापारमा दबाव परेको उनीहरूको भनाइ छ। न्यू रोडका कम्प्युटर व्यवसायी रञ्जित पोदार
3: सानो ग्याजेटहरू भए पनि या ठुलो ल्यापटप वाटेभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो क्या। तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। अब भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा, हिजोको दिनमा के हुन्थ्यो पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो। त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
0: दशैं नेपाली व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक समय मध्ये एक हो। यही अवधिमा हुने बिक्रीले धेरै व्यवसायको वार्षिक कारोबार र आमदानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर चाडपर्वको समयमा बजारमा चहल पहल बढ़दैमा व्यापार पनि त्यही अनुसार बढ़छ भन्ने अवस्था यस वर्ष देखिएको छैन। व्यापारीहरू अझै पनि दशैंको मुख्य किनमेल अवधिमा ग्राहकको संख्या र बिक्री बढ़ने आशामा छन्। उपभोक्ताको क्रय शक्ति बढ़ाउने वातावरण, बजारमा सहज आपूर्ति, मूल्यमा स्थिरता र व्यवसाय मैत्री वातावरणले व्यापारलाई गरिदिन सक्ने उनीहरूको अपेक्षा छ। असन इन्द्रचोकका सुनचाँदी व्यवसायी एवं नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य
4: मंगिर पुसको पनि अर्डर चाहिँ दशैंमा हुन्थ्यो। यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचाटले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। सुनचाँदी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो चाडबाड बिहे होइन व्रतबन्ध त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ। 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
1: व्यवसाय संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा खबरकै सिलसिला कालीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाडाचक्र एक मानमामा गुडी रहेको गाडीमा आगलागी भएको छ। आगलागीबाट गाडी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन्। गाडीमा रहेका 3 बालबालिका सहित 21 जना यात्रु भने

0: हिजो बेलुकी पख गाडीमा धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भन्नुभएको थियो। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट 15 जना प्रहरीको टोली र 4 फायर एक्सिडेन्ट सहितको चोटली घटनास्थलमा पुगेको थियो। आगो निभाउने प्रयास गरिए पनि गाडी र यात्रुका सामान जोगाउन भने नसकेको उहाँले बताउनुभयो। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शरद ऋतुको नीलो आकाश, खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दशैंको तयारी। कमेरो रातो माटो दलेर चिटिक्क पारेको घर यति बेला गाउँका डाँडा चौर र दोबाटामा पिङको चुई चुई सुनिनु पर्ने हो, तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ। दशैंमा पिङ खेल्ने चलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन, तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दशैं मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ। पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ। स्वास्थ्यकर्मी उज्जवल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन्। पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो। सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवा युवती पिङ हालिएको चौरमा भेला हुन्थे, तर समय समय यो परम्परा ओझेल पर्दै गएको छ। बढ़दो शहरीकरण, प्रविधिको प्रभाव, वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन्। पिङ बनाउन आवश्यक बाँस, बाबियो र सानपाटको अभाव अर्को चुनौती बनेको छ। तराई क्षेत्रमा सानपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ। आउँदै दशैं, हराउँदै पिङ, आजको गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टार सिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन सञ्चालन तथा हवाई सुरक्षाका लागि स्टारलिंक इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टारलिंकमा लगाएको नयाँ गति सीमाका कारण युक्रेन सेनाका केही सैन्य अभियानहरू प्रभावित भएका छन्। नयाँ व्यवस्था अनुसार प्रति घण्टा 160 किलोमिटर भन्दा बढ़ी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ। युक्रेनमा हिजो बेलुकासम्म सेवा आंशिक रूपमा पुनर्स्थापित भएको खबरमा उल्लेख छ। यसैबीच युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्केन्स भोभले स्टारलिंकमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई

0: युक्रेन तथा अमेरिका बीच बढ़िरहेको राजनीतिक तनावसँग सम्बन्धित रहेको बताउनु भएको छ।
1: अब खेल खबर। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले पराजित गरेको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजले भारतसँगको चौथो खेल जित्दै श्रृंखला बराबरीमा पुर्याएको छ। अब दुवै टोली बीचको पाँचौं तथा निर्णायक खेलको खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौं खेल पर्सी शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुनेछ।
0: अब खबर संक्षेपमा। यस वर्षको मनसून हिजोदेखि नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सबै भूभागबाट मनसून बाहिरिएको हो। यसअघि असोज 17 गते सुदूरपश्चिम कर्णाली लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मनसून बाहिरिएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरसम्म बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो। यस वर्षको मनसून औसतको आसपासमै वर्षा भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: गोर्खाको चुम्नुबुरीमा आएको विदेशी पर्यटक अलपत्र परेका छन्। भीड़ भिसा सकिन लागेको छ भने कतिलाई खर्चको अभाव पर्न थालेको छ। युके एडको 3,40,00,000 आर्थिक सहयोगमा बनेको 246 मिटर लामो क्यान्टी लिभर पुल बुढ़ी गण्डकीले बगाएपछि चुम भ्यालीका चुमचेत र छेकाम्बरका बासिन्दाले आवत जावतमा समेत समस्या भोग्नु परेको छ।
0: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स यूएई गएका नेपालले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ, तर यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ। गएको वर्षको जेएनजी आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरण समेत गर्नुपर्ने हुन्थ्यो। अबदेखि भने भिजिट भिसामा यूएई घुम्न जाने नेपालीले प्रहरी रिपोर्ट बुझाउन नपर्ने भएको छ। कामदार भिसामा जाने नेपालीले मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण गरेर बुझाउनु पर्ने नियम भने कायम रहेको छ।
1: पछिल्लो 3 वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 अदालतमा, 35 मिलापत्रमा र अन्य कतिपयमा प्रमाण नपुगेको कतिपय छानबिनमा छन्, जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै रहेका खबर नयाँ पत्रिका।
0: बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जाको ब्याजदर निकै कम छ। कम ब्याजमै ऋण पाइने भए पनि यसको माग भने सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाको भारित औसत ब्याजदर घटे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जा प्रवाह सम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार 2083 असार मा वाणिज्य बैंकहरूको समग्र कर्जाको भारित औसत ब्याजदर 6.48% झरेको छ।
1: दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका खबर कारोबारमा छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका दुई मन्त्रालय बीचको आपसी मतभेदका कारण बिजुलीका आम उपभोक्ता प्रभावित भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालय बीचको आन्तरिक विवादका कारण साउन 1 गतेदेखि बिजुलीमा लागू भएको 5% मूल्य अभिवृद्धि कर भ्याट हटाउन ढिलाइ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष 2083-84 गएको जेठ 15 ल्याएको बजेटमा बिजुलीमा पहिलो पटक भ्याट लगाउने काम भएको थियो। साउनदेखि त्यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ता मारमा परेका छन्। त्यसलाई हटाउनका लागि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बिजुली महसुल घटाउन समिति नै बनाएर पहल गर्नुभएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। कार्यान्वयनमा अब पालो उखानको
1: घाम छाउन्जेल धान सुकाउनु।
0: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
0: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार। विद्युत र सेवा क्षेत्रको योगदान बलि। यो
1: आज बडा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहलपहल बढे पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
0: स्टारलिङ्कमा नयाँ सीमा निर्धारणका कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित, इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई,
1: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
0: आजको कार्यकरण सकिएको छ। कार्यकरणबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ च्वाइस एफएम 90.4।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अश्विन ढुंगाना, ए2 मोबाइल एण्ड रिपेयर सेन्टर, हरमटारी, गोर्खा।

0: Mania Extreme Energy Drink.
1: वाराणसी 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संसार गृह सहित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: जोयस एफएम 90.4 मेगाहर्ट्ज गोर्खा नगरपालिका छ, हरमटाली गोर्खा।
3: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
3: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
3: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थायराइड जाँच र ईसीजी मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
3: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
3: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664300975984444463।
5: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
5: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
5: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
4: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965400549, मोबाइल नम्बर 9856404499 र 9856303082।
7: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
8: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
4: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
8: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
4: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
8: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
4: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213115 र मोबाइल 9856404018।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर अश्विन ढुङ्गाना, A2 मोबाइल एन्ड रिपेयर सेन्टर, हरमटारी, गोर्खा।
9: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
10: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
9: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
10: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
9: थप जानकारीको लागि सम्पर्क 9806535179।
11: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल।

0: Sonia.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: मनकामना शपिङ सेन्टर हरमटारी गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सबिन केसी, सबिन आर्ट, हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीविस चोक, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसायी संघ परिवार, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: न्यू इमेज इन्स्टिच्युट, नारायणगढ, चितवन तथा शाखा कार्यालय, हरमटारी, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: एनपीआई हस्पिटल परिवार, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ओम विराज डेन्टल केयर, आबुखैरेनी, तनहुँ, हरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रुबिन सुन्चादी पसल, हरमटारी, गोर्खा।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एण्ड लज, हरमटारी, गोर्खा।

0: Extreme energy drink.
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रुबिन सुन्तादी पसल हरमटारी गोर्खा। नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9806071524।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: इन्फोटेक कम्प्युटर्स हरमटारी गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं।

0: तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सन्दा सप्लायर्स यामाहा शोरूम हरमटारी गोर्खा।

0: Estonia.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीविस चोक, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ग्रेस बेकरी क्याफे, हरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गोर्खा गार्डन होटल, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर अश्विन ढुंगाना, एटु मोबाइल एण्ड रिपेयर सेन्टर, हरमटारी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जेनेरेशन फ्यूचर हब, शक्तिचोक, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नित्य इलेक्ट्रोनिक्स, हस्पिटल मार्ग, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एण्ड लज, हरमटारी, गोर्खा।

0: California.
1: Extreme energy drink.
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056 35179।
3: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मनकामना शपिङ सेन्टर, हरमटारी, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर कृष्ण गुरूङ, गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, चुचेढुङ्गा, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीविसो चोक, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 शुभ अवसरमा घर परिवार, आफन्त, इष्टमित्र, कुल कुटुम्ब, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: अभिन श्रेष्ठ, सभापति, स्वतन्त्र विद्यार्थी युनियन, द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मी बजार, गोर्खा।

0: समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू इमेज इन्स्टिच्युट, नारायणगढ, चितवन तथा शाखा कार्यालय, हरमटारी, गोर्खा।
3: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजान पर्ला कि?
4: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे?
3: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
4: तपाईँ के कुरामा चिन्ता गर्छस् कि? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
3: त्यस्तो सजिलो हुन्छ है?
4: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगाए सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
1: कारा कलेक्सन, हरमटारी, गोर्खा। हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98063683381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
5: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511-35194।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रदीप खनाल, पुष्पाञ्जलि पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक, गोर्खा।
0: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै

0: नगरपालिका 8 चुचेढुङ्गा गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नित्य इलेक्ट्रोनिक्स हस्पिटल मार्ग गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: बी3 कम्प्युटर हरमटारी गोर्खा।

कोई का आफ्ना बिते होलान कोई का पर भए आउने जाने चलिरहन्छ भन्दै मन बुझाए कोही छन् आर्मी पुलिस समा ड्युटी गर्दै होलान हाकिमको

0: Extreme Energy Drink.
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एनपीआई हस्पिटल परिवार गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नारायण सुन्चादी पसल, बस पार्क, बैंक रोड, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर विनोद अर्याल, अर्याल मेडिकल हल, नयाँ बजार, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना शपिङ सेन्टर, हरमटारी, गोर्खा।
3: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
4: हाम्रै बालकृष्ण भाइको मानि।
5: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
4: बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
3: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 9856088088।
7: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
8: त्यति जाबो कुरामा पनि अल्झेर बसिराख है त। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
7: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
8: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
7: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
8: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
7: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसा चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
9: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले, गोर्खा।
9: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सिज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
9: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष एवं गोर्खा सुनसादी व्यवसायी संघ परिवार

0: बड़ा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: you?
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: न्यू इमेज इन्स्टिच्युट नारायणगढ चितवन तथा शाखा कार्यालय हरमटारी गोर्खा।
4: होइन एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। NPI हस्पिटल परिवार, गोर्खा।
8: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98564682 र 98067175524।
6: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560401172।
6: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: B3 कम्प्युटर, हरमटारी, गोर्खा।
10: यामाहा चंगाचेट, जितको नयाँ अपग्रेड।
6: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा।
10: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
6: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
10: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
6: थप जानकारीका लागि चन्दा सप्लायर्स, हरमटारी, गोर्खा। फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560213326।
10: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
11: यस यामाहा।
0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
11: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
4: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
12: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिए उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि

0: कहाँ जान लागिस् त?
1: दाई, म हजुरको बहिनीलाई असाध्यै माया गर्छु, त्यसैले माग्न आउँदै थिए।
0: के रे? न तसँग मेरो हैसियत नै मिल्छ, न जात नै। यो खुर्सानी खाएर देखा, अनि बल्ल म तँलाई मेरो बहिनी दिन्छु।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: यो एउटा यस्तो गाउँ हो जहाँ जात जाति र भेदभाव गर्छन्, र त्यही गाउँमा सुशील र वर्षाको मायाको कहानी।

0: वर्षा
1: हजुर
0: म तिमीलाई एउटा कुरा भन्छु नि
1: पहिला म भन्छु
0: हस्
1: म सुशीलसँग बिहे गर्दैछु नि
0: त्यही हो र
1: हो नि अहिले म जान्छु ल
0: हस्

0: यो कुन जातको रगत हो? सानो जातको कि ठुलो जातको? छुटाउन सक्छस्? सक्दैनस्, किनभने हाम सबैको रगत रातो हुन्छ।
1: दाई भनेको मान्नुहोस्, यिनीहरूको मिलन गराइदिनुहोस्,
2: मलाई माफ गरिदिनुहोस्, मबाट ठुलो गल्ती भयो। बाबु बाबु
3: दिन्छौ कि त घाटिन्छौ,

0: Mia? Extreme energy drink.
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रदीप खनाल, पुष्पाञ्जलि पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नित्य इलेक्ट्रोनिक्स, हस्पिटल मार्ग, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर बसन्त बस्नेत, पवित्र फर्निचर सप्लायर, हरमटारी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नारायण सुन्चारी पसल, बस पार्क, बैंक रोड, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एण्ड लज, हरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर कृष्ण गुरूङ, गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, सुचेढुङ्गा।

0: California.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: रुबिन सुन्तादी पसल हरमटारी गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीबी चोक, गोर्खा।
4: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083-84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को शुभ अवसरमा घर परिवार, आफन्त, इष्टमित्र, कुल कुटुम्ब, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: अभिन श्रेष्ठ, सभापति, स्वतन्त्र विद्यार्थी युनियन, द्रविशाह बहुमुखी क्याम्पस, लक्ष्मी बजार, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
5: Choice FM 90.4 MHz।

ज्ञामिरे र बाजकलीको कथा। आज ज्ञामिरेको बुबा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइ गराएको चटाउँछ तर बाजकली भने ज्यामिरेको खोजीमा छ।

लगाउने भेषभूषा फरक होला, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा प्रेममय।

0: Choice FM 90.4 MHz.
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर विनोद अर्याल, अर्याल मेडिकल हल, नयाँ बजार, गोर्खा।
2: हैन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852235830 र 9843454022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
1: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9807171524।
6: अचानक स्वास्थ्यमा समस्या आयो,
7: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
6: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
7: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना, डाक्टरको शुल्क बिना।
6: यहाँ भिडियो एक्सरे, USG, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ECG, मुटुको जाँच।

0: California. Extreme energy drink.
1: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
2: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी,
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा,
2: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा,
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856170970, 9856170970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा,
2: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 0064213115 र मोबाइल 9856040018।
3: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड,
4: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा,
3: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
4: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
3: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
4: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856021326।
3: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
6: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
5: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल,
6: जहाँ सबै प्रकारका कपडा पाइन्छ।
7: गोर्खा बजार कालिका काखैमा
6: नारायण वस्त्रालय फुजेलीको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
8: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
8: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
6: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना,
8: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 0064213122 र 4214743।

0: Extreme energy drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
4: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
5: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
4: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
5: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छु त।
4: त्यस्तो सजिलो हुन्छ है?
5: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
3: कारा कलेक्सन हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98 06 63 81, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
6: भारदशै तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गोर्खा गार्डन होटल गोर्खा।

0: California.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीबी चोक, गोर्खा।
5: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
6: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
5: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
6: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
5: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
6: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
5: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
7: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसायी संघ परिवार, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: शिव कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार, गोर्खा।

0: Choice FM 90.4 MHz.
1: कृषि विकास बैंक
2: तपाई हाम्रो घर आँगनको बैंक.
3: IME Remit, देश विदेशबाट पैसा पठाउने नेपालको नम्बर वन रेमिटेन्स कम्पनी.
4: IME गरौं

0: چوائس ایف ایم 90.4 میگا ہرٹز
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: Media Extreme Energy Drink.
1: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9865064892 र 9867071524।
2: होइन एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
1: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
4: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
1: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
4: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
1: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852235830 र 9843410022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एनपीआई हस्पिटल परिवार, गोर्खा।
6: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना पार्टी प्यालेस, आबु खैरेनी तनहुँ।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गौतम ट्याक्स एण्ड भ्याट, गोर्खा।

0: Mania.
1: Extreme energy drink.
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 98564046 र 98564091।

0: Choice FM 90.4 MHz.
1: भारत दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोप्राइटर अश्विन ढुङ्गाना, A2 मोबाइल एण्ड रिपेयर सेन्टर, हरमटारी, गोर्खा।
3: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
4: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
3: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी

0: हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौ, वातावरणको संरक्षण र सम्वर्धन गरौ, जथाभावी फोहर मैला नफालौ र फाल्न नदिऊ।
1: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खासँगको सहकारीमा क्लिन गोर्खाको अनुरोध।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: न्यू इमेज इन्स्टिच्युट नारायणगढ, चितवन तथा शाखा कार्यालय, हरमटारी, गोर्खा।
5: अचानक स्वास्थ्यमा समस्या आयो,
3: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
5: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
3: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
5: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
3: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
5: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
3: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
5: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0634300975984444463।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ओम विराज डेन्टल केयर, आबु खैरेनी, तनहुँ, हरमटारी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर कृष्ण गुरूङ, गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, सुचेढुङ्गा, गोर्खा।

0: Mania Extreme Energy Drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064420212, 064420212।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527 9841527। कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइकोमा नि।
4: तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरकोमा नि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सर जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856404283 र 9508848831।
10: भारत दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
11: होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा।
10: भारत दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
11: गोर्खा गार्डन होटल गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को शुभ अवसरमा घर परिवार, आफन्त, इष्टमित्र, कुल कुटुम्ब, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
11: अभिन श्रेष्ठ, सभापति, स्वतन्त्र विद्यार्थी युनियन, द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मी बजार, गोर्खा।
12: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
11: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार, गोर्खा।
12: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीससा चोक, कालीमाटी, गोर्खा।

छैन बोली केही रहेछौ है आँखाले केही भनिरहेछौ है बोलु त के भनेर

0: Choice FM 90.4 MHz.
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी।

0: Bifonia.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सबिन केसी, सबिन आर, थरमतारी गोर्खा।
4: हैन, एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ओम विराज डेन्टल केयर, आबु खैरेनी तनहुँ र हरमटारी गोर्खा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। NPI हस्पिटल परिवार, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नारायण सिन्चादी पसल, बस पार्क, बैंक रोड, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नित्य इलेक्ट्रोनिक्स हस्पिटल मार्ग, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नारायण सुन्चादी पसल, बस पार्क, बैंक रोड, गोर्खा।
6: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गोर्खा गार्डन होटल, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: मनकामना पार्टी प्यालेस, आबु खैरेनी तनहुँ।
8: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना: हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकै पटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083-84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुग्यो।
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस्ट देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0664213700 थारुमटारी गोर्खा।
1: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
1: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखिरहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा।
1: थप जानकारीको लागि सम्पर्क 9806653179।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू इमेज इन्स्टिच्युट, नारायणगढ, चितवन तथा शाखा कार्यालय, हरमटारी, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक, गोर्खा।
6: अचानक स्वास्थ्यमा समस्या आयो,
1: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
6: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
1: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
6: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
1: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
6: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
1: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
6: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0664300795944043463।
7: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
8: हाम्रै बालकृष्ण भाइकोमा नि।
9: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
7: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरकोमा नि सर।
8: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रेट नम्बर 22, जीसा छ जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 9856040283 र 9008548131।
12: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
13: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
12: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
11: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
12: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
6: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
6: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 9799704003।

0: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
0: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल्ड उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511-35194।
3: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
4: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
3: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
4: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
3: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
4: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
3: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
5: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606-91108, 98606-91108।
6: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल, गोर्खा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: रुबिन सुन्चादी पसल, हरमटारी, गोर्खा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: शिज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष एवं गोर्खा सुन्चादी व्यवसायी संघ परिवार, गोर्खा।
7: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले गोर्खा।

0: Japonia.
1: Extreme energy drink.
2: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9807715524।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगति का लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एन्ड लज, फरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: इन्फोटेक कम्प्युटर्स, धरमटारी, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एनपीआई हस्पिटल परिवार, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
5: बडा दशैं 2083 को शुभ अवसर में हमारा संपूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह सहित संपूर्ण दाजु भाई तथा दीदी बहनी यो चाडले सुखमय जीवन र प्रगति का लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: ट्वाइस एफएम 90.4 मेगाहर्ट्ज, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
7: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
2: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
8: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
2: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।

0: slip on ya.
1: Extreme energy drink.
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सबिन केसी, सबिन आर, धर्मतारी गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जेनेरेशन फ्यूचर हब, शक्तिचोक, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दृष्टान्त फुटवेयर एन्ड रोशनी हर्बल, बिसौनी मोड, गोर्खा।

0: Choice FM 90.4 MHz.
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मनकामना शपिङ सेन्टर हरमटारी गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नारायण सुन्चादी पसल, बस पार्क, बैंक रोड, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को शुभ अवसरमा घर परिवार, आफन्त, इष्टमित्र, कुलकुटुम्ब, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: अविन श्रेष्ठ, सभापति, स्वतन्त्र विद्यार्थी युनियन, द्रविशाह बहुमुखी क्याम्पस, लक्ष्मी बजार, गोर्खा।
4: Choice FM Time Check.
5: अहिले दिउँसोको 2 बजेको छ।
4: It's 2 PM.

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाई दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: ग्रेस बेकरी क्याफे हरमटारी गोर्खा।
3: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाई दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओम विराज डेन्टल केयर आबुखैरेनी तनहुँ हरमटारी गोर्खा।
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाई दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: गोर्खा इन भिलेज प्राली बैंक रोड बस पार्क गोर्खा।

0: Mania Extreme Energy Drink.
1: होइन, एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि.
1: घर? तिमी त फेरि यहाँ छौ त.
2: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
4: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852358330 र 9843410022. युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
5: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
5: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 9856401.
6: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय.
7: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल.
6: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा.
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा. फोन 0064590009,
6: 0064590009.
8: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा.
6: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्.
8: बलियो फर्निचर, सुन्दर घरको पहिचान. पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा. सम्पर्क फोन नम्बर 0064202012, 0064202012.
6: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा.
9: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
10: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
9: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
10: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू.
9: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क.
10: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ.
9: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा. फोन 0064213115 र मोबाइल 9856404018.
1: बल्ल बल्ल घर बनाएर सोचियो, अब भने घर हेर्न लायकको हुने भयो.
11: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो. घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु.
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि. युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि.
11: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन. अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए.
6: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा.
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170।

आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।

0: California. Extreme energy drink.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227। 9840-51-227।
4: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
4: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
4: थप जानकारीको लागि सम्पर्क 9806535179। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
4: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39421, गोर्खा नगरपालिका 6 शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
7: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
7: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना।

0: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक हितका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: Choice FM 90.4 MHz. बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर बालकृष्ण परियार, न्यू टेलर्स लोगो, जीविस चोक, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एन्ड लज, हरमटारी, गोर्खा।
3: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
3: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
3: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
3: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
3: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0764300975984444463।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोर्खा अस्पताल विकास समिति, गोर्खा।

0: Hibonia. Extreme energy drink.
1: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: मनकामना पार्टी प्यालेस, आबुखैरेनी, तनहुँ।

0: Mania Extreme Energy Drink.
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रदीप खनाल, पुष्पाञ्जलि पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: सबिन केसी, सबिन आर्ट, हरमटारी, गोर्खा।

0: यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064-24-433, मोबाइल नम्बर 98-560-21-326।
0: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: फन टेक्नोलोजी शाखा कार्यालय हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: इन्फोटेक कम्प्युटर्स हरमटारी गोर्खा।
4: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
5: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
5: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 0064-590-009
4: 0064-590-009।
6: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: ओम विराज डेन्टल केयर, आबुखैरेनी तनहुँ, हरमटारी गोर्खा।
7: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
8: सबैलाई पाएको पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
7: त्यहाँ त्यस्तो विशेष के छ र?
8: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
7: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
8: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
3: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0065-40-049, मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: भारत दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कारा कलेक्सन हरमटारी 40 चोक गोर्खा।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दृष्टान्त फुटवेयर एण्ड रोशनी हर्बल, बिसौनी मोड, गोर्खा।
1: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
2: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
3: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिश्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
2: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
3: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
1: फोहोर छुट्याउँ, पर्यावरण जोगाउँ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाद्वारा जारी सन्देश।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गौतम ट्याक्स एण्ड भ्याट, गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर कृष्ण गुरूङ, गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, सुचेढुङ्गा, गोर्खा।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
0: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका

0: स्तरीय कपड़ा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय फुजेलेको कपड़ा पसल नारायण वस्त्रालय फुजेलेको कपड़ा पसल हरमतारी गोर्खा सम्पर्क नम्बर 98460261176 98 16 17 33 51
1: भारदशै तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: होटल गोर्खा प्यालेस हरमटारी गोर्खा।

0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना शपिंग सेन्टर हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार गोर्खा।
0: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083/84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: ग्रेस बेकरी क्याफे, हरमटारी गोर्खा।

0: भारदसैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोर्खा गार्डन होटल गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रुबिन सुन्चादी पसल हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रदीप खनाल पुष्पाञ्जली पुस्तक पसल हरमटारी घ्याम्पेकाल चोक गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू इमेज इन्स्टिच्युट नारायणगढ चितवन तथा शाखा कार्यालय हरमटारी गोर्खा।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सिज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
2: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083-84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसाय संघ परिवार, गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राजकुमार अधिकारी, सनराइज क्याफे, आहाले, गोर्खा।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
4: लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
3: नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
5: मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
3: भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
5: अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
3: लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि 1 पल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
6: सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
7: जनहितका लागि सही लखन गाउँपालिका गोर्खाको अनुरोध।

0: अचानक स्वास्थ्यमा समस्या आयो,
1: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ।
0: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
1: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
0: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
1: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
0: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
1: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
0: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664304098 40 14 63।
1: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9806671524।
2: होइन, एकुरो घोकेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
1: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
4: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
1: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
4: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
1: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664205022, मोबाइल नम्बर 9852335830 र 9843054122। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सबिन केसी, सबिन आर्ट्स, हरमटारी गोर्खा।
0: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
6: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
0: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
6: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009,
0: 0064590009।
7: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस कहाँ खोज्ने होला त?
8: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
7: त्यहाँ त्यस्तो विशेष के छ र?
8: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
7: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
8: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
7: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665404049, मोबाइल नम्बर 9856404900 र 9856303082।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेकाल्चो।

0: भारत दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बी3 कम्प्युटर हरमटारी गोरखा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा

0: 35179
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
0: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
2: गोर्खा बजार कालिका काखैमा
1: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कारा कलेक्सन हरमतारी 40 चोक गोर्खा।

0: बड़ा दशैं 2083 को शुभ अवसर में हमारा संपूर्ण श्रोता शुभचिंतक विज्ञापनदाता साझेदार संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित संपूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।
2: यूरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी पोटास र यूरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौ। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौ। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठेमल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678373632 र 98432585516। कृषक हितका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
1: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्। इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा।
0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनकामना शपिंग सेन्टर, हरमटारी गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुका साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर बसन्त बस्नेत, पवित्र फर्निचर सप्लायर, हरमटारी गोर्खा।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
3: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
4: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
5: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
6: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
5: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
6: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
5: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
4: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
7: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
4: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-4-91-403।
8: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: ओम विराज डेन्टल केयर, आबुखैरेनी तनहुँ र हरमटारी गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: जेनेरेशन फ्यूचर हब, शक्तिचोक गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीविसो चोक, गोर्खा।
9: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल, गोर्खा।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर विनोद अर्याल, अर्याल मेडिकल हल, नयाँ बजार, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: फन टेक्नोलोजी शाखा कार्यालय हरमटारी, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दृष्टान्त फुटवेयर एण्ड रोशनी हर्बल, बिसौनी मोड, गोर्खा।
2: अचानक स्वास्थ्यमा समस्या आयो,
3: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
2: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
3: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
2: यहाँ भिडियो एक्सरे, यूएसडी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
3: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
3: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0664300075984414063।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इन्फोटेक कम्प्युटर्स, हरमटारी, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तनहुँ।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: B3 कम्प्युटर, हरमटारी, गोर्खा।
5: यामाहा चंगाचेट, जितको नयाँ अपग्रेड।
4: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा।
5: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
4: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
5: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
4: थप जानकारीका लागि चन्द सप्लायर्स, हरमटारी, गोर्खा। फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560213326।
5: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
6: यामाहा।

0: भारदशै तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अफ बिन्दुङ्गाना A2 मोबाइल एन्ड रिपेयर सेन्टर हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जेनेरेशन फ्युचर हब शक्तिचोक गोर्खा।
0: भारदशै तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विकास मोबाइल सेन्टर हरमटारी चालिसेचोक गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सन्दीप ढकाल अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार गोर्खा।
2: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकै पटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083-84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय गोर्खा।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
6: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
6: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा। मोबाइल 98410 51227।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गौतम ट्याक्स एण्ड भ्याट, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीविसो चोक, गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रुबिन सुन्चादी पसल, हरमटारी, गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चीज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग, गोर्खा।
4: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, सञ्चार गृह सहित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ट्वाइस एफएम 90.4 मेगाहर्ट्ज, गोर्खा नगरपालिका छ।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगरप्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने बेहोरा समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोर्खा अस्पताल विकास समिति, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू इमेज इन्स्टिच्युट, नारायणगढ, चितवन तथा शाखा कार्यालय, हरमतारी, गोर्खा।
3: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
3: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
3: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
3: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
3: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0664300975984444463।
5: चोइस एफएम टाइम चेक।
6: अहिले साँझको 6 बजेको छ।
5: इट्स 6 पीएम।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
0: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात किनमेलका लागि बजारमा भीड़ बढ़्यो, तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
1: सदर चिडियाखानाले चिम्पा र चिम्पूको जन्मदिन मनायो, वन्यजन्तु प्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
2: वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा सम्झिएर चाहिँ माया गर्नुपर्छ है, त्यो सन्देश दिनको लागि समेत पर्यटकको चाहिँ आफ्नै महत्व छ।
0: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्दा 34 जनाको ज्यान गयो, 19 जना घाइते, विद्यालयका संचालक पक्राउ।
1: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा। मुख्य चाडपर्व अघि कस्तो छ त देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति। चालू आर्थिक वर्ष 2083-84 दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको साउन र भदौमा गरी 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। दुई महिनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 23.9% बढ़ेको छ। यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 52,163 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 90,198 र पुनः श्रम स्वीकृति लिनेको संख्या 45,884 जना रहेको थियो। यस्तै दुई महिनामा नेपालको विदेशी मुद्रा संचित 4.3% बढ़ेको छ। असार मसान्तसम्म 38,97,67 करोड़ बराबर रहेको विदेशी मुद्रा संचित बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचित झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त हो। यस्तै दुई महिनामा चालू खाता 1,69,04 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97 करोड़ रूपियाँले बचतमा रहेको थियो। यस्तै दुई महिनामा शोधनान्तर स्थिति 1,87,68 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति 1,53,68 करोड़ रूपियाँले बचतमा थियो। गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 6.34% रहेको छ। पोहोर भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 1.87% रहेको थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तपाईले उज्यालो अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुन्छ।
1: दशैं मनाउन घटस्थापना अर्थात गएको आइतबार यता अहिलेसम्म झण्डै 2,63,000 जनाले काठमाण्डु उपत्यका छाडेका छन्। काठमाण्डु उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा चाप बढ़ेको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 वटा गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढेसँगै उपत्यकाका बसपाक र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र फट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाममा तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्रेले बताउनु भएको छ। भोलि शुक्रबार पछि विदा हुने भएकाले यात्रु बाहिरिने क्रममा थप बढ़नेछ। यसपालि झण्डै 10 लाखले काठमाडौँ उपत्यका छोड्ने अनुमान छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँ को आग्रह छ। नागढुङ्गा 9 विशेष सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायतका प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाइ छ।
0: यसैबीच मकवानपुरको हेटौड़ा भैसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौड़ाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसम्म 45 मिनट तय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
1: मुख्य चाड दशैं र तिहारमा चिनीको अभाव हुन नदिन आवश्यक मौजदात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीसँग अहिले झण्डै 22,000 क्विन्टल चिनी मौजदात रहेको र आवश्यकता अनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनु भएको छ। सरकारले उपलब्ध गराएको 25,000 क्विन्टल चिनी मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो। कम्पनीले मौजदात रहेको चिनी खुद्रा का साथै डिलर, सहकारी र साझेदार संस्था मार्फत वितरण गरिरहेको छ। सरकारले उपलब्ध गराएको चिनी काठमाडौँ उपत्यकामा प्रतिकिलो 109 रूपियाँ र उपत्यका बाहिर 110 रूपियाँमा बिक्री भइरहेको छ। खाद्य कम्पनीले यस वर्ष गएको साउन 28 देखि नै सहुलियत पसल सञ्चालनमा ल्याएको थियो। अहिले देशका 44 जिल्लाका 193 ठाउँबाट सहुलियत पसल सञ्चालन भइरहेका छन्। अरू खाद्य वस्तुमा छूट भए पनि चिनीमा दिइँदै आएको छूट भने अहिले बन्द गरिएको मिश्रले बताउनु भएको छ।
0: यसैबीच दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा उपभोक्ताको भीड़ लागेको छ। काठमाडौँ उपत्यका बजारमा यति बेला किनमेल गर्नेको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक केन्द्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर्स तथा स्थानीय पसलमा पनि ग्राहकको भीड़ बढ़ेको छ। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाडौँबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कतिपयको भनाई छ। तर चाड़पर्वमा बजारमा चहल पहल बढ़ेको भए पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायको व्यापारिक अपेक्षाका बीच भने तालमेल देखिन्न। ललितपुरको मंगल बजारमा 3 दशकदेखि कपड़ाको व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यावसायिक उत्साह कम रहेको बताउनु भएको छ। बाढ़ी पहिरो, महँगी, आर्थिक संकट लगायतका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेका पनि उहाँको भनाई छ।
1: दशैंको 5औं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5औं रूप स्कन्द माता भवानीको भगवतीको पूजा गर्ने चलन छ। नवरात्राका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र 5औं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै 6ठौं दिन कात्यायनी, 7औं दिन कालरात्री, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनाएको बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचिति 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त, घटस्थापना यता आजसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे, लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह, हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू, दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात किनमेलका लागि बजारमा भीड़ बढ़्यो, तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बाल बालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बाल बालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बाल बालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। बाल बालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 का ती बाल बालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।
0: ललितपुरमा रहेको सदर चिडियाखानामा चिम्पान्जी पनि छ। 9 वर्ष अघि बिरामी र नाजुक अवस्थामा चिडियाखाना आइपुगेका चम्पा र चिम्पू नामका चिम्पान्जी आज सबैका लागि आकर्षण बने। अफ्रिकाबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी अहिले संरक्षण गरिएको छ। चिम्पान्जीको 9 जन्मदिन र यस अवसरमा भएको कार्यक्रमबारे सुनौ यो रिपोर्ट।
9: जावला खेलको चिडियाखाना भित्र चम्पा र चिम्पू नामका चिम्पान्जी राखिएको ठाउँमा आज बिहान विशेष उत्सव भयो। पहेलो र निलो रिबनले सजाइएको थियो उनीहरूको वासस्थान। भित्तामा चिम्पान्जीका तस्विरसँगै जन्मदिनको शुभकामना लेखिएका सन्देश टाँसिएका थिए। चिडियाखानाका कर्मचारीले केक काटे, दर्शकले ताली बजाउँदै चम्पा र चिम्पूलाई जन्मदिनको शुभकामना दिए। उनीहरूका लागि विशेष खानेकुरा समेत तयार गरिएको थियो। चिडियाखानाकी संरक्षण अधिकृत रेणुका भण्डारी,
10: फ्रुट्सहरूको भेराइटिज र फलफूलहरू पनि अनि फलफूल र भेजिटेबल्सहरू मिक्स गरेर हामीले यहाँ तयार पारेको छौँ, जसमा एभागाडो अनि ड्रेगन फ्रुट, खरबुजाहरू अनि अङ्गुर, त्यस्तै नट्सहरू पनि छ, अनि त्यस्तै सागसब्जीहरू पनि मिलाएर हामीले तयार पारेको छौँ।
9: केक काटेपछि चिडियाखानाका कर्मचारी फलफूल र तरकारीले भरिएको नाङ्लो बोकेर चम्पा र चिम्पूलाई राखिएको ठाउँभित्र पसे। चम्पा र चिम्पूले आआफ्नो भाग लिएर खान थाले। केही बेरमै उनीहरू उत्साहित हुँदै कराउन थाले। चिम्पू भाले हो र उसको उमेर चम्पा भन्दा सानो छ, तर आकारमा भने चिम्पू ठूलो र उसले धेरै खाने गर्छ। चम्पा पोथी हो, उसलाई काजु, पिस्ता, बदाम लगायतका सुक्खा फलफूल मनपर्छ। जन्मदिनका अवसरमा फरक तरिकाले खानेकुरा पाउँदा दुवै उत्साहित देखिएका छन्। विक्रमसम्म 2074 सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अफ्रिकी देशबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी चिडियाखानामा ल्याएको थियो। त्यति बेला उनीहरूको स्वास्थ्य अवस्था निकै नाजुक थियो। 4 देखि 6 महिनाका उनीहरू बिरामी अवस्थामा थिए। चिम्पान्जीका ती दुई बच्चालाई सुरुदेखि नै विशेष स्याहार र उपचारको आवश्यकता परेको थियो। सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला,
2: यिनीहरूलाई चाहिँ अलिकति टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, अलिकति यो विन्टरको बेलामा चाहिँ तातो दिनुपर्ने हुन्छ, त्यसले गर्दा ती सुविधा सम्पन्न हिसाबले चाहिँ हामीले चिडियाखानामा राखेका छौँ। त्यस कारणले यिनीहरूको चाहिँ हेल्थ पनि राम्रो छ, स्वस्थ छन्।
9: चम्पा र चिम्पूलाई सुरुदेखि नै स्याहार गर्दै आएका छन् रामकाजी प्रहरीले। आफूलाई स्याहार गर्ने रामकाजीलाई चम्पा र चिम्पूले राम्ररी चिन्छन्। दर्शकका बीचमा कमै आउने चम्पा र चिम्पू प्रहरीसँग भने घुलमिल छन्। उहाँसँग अङ्कमाल गर्ने, सँगै बस्ने र खेल्ने गर्छन्। प्रहरीका अनुसार चम्पा र चिम्पूको स्वभाव मानिसका बच्चाको जस्तै चकचके छ।
2: मान्छेको बच्चालाई त अलिकति चकचक गर्यो भने चिम्पान्जी भन्छ, भने यो रेल चिम्पान्जी हो, यो त चकचक हुने त स्वाभाविकै भएको। कसैले जिस्काइदियो भने उनीहरू आकर्षित भएर जिस्किने, कराउने भने खुसी भएर कराउने हो। त्यति लामो समयसम्म रिसाएर चाहिँ बस्दैन, एकैछिन चाहिँ मिलिहाल्छ। विशेष गरी हामीले यसलाई चाहिँ बास्केटबल दिन्छौँ, बास्केटबल खेल्छ। यिनीहरूले मन परेको चिज लिइहाल्यो भने यसलाई खेल्न नपुग्ने जल उफ्रदै दिँदैन।
9: चम्पा र चिम्पूको वर्षभरिको आहार व्यवस्थापनमा दाताको पनि सहयोग छ। राजी राणा प्रभु शमशेर ट्रस्टले उनीहरूको वर्षभरिका लागि खानेकुराको व्यवस्थापन गर्न 10 लाख रूपियाँ उपलब्ध गराउँदै आएको छ। चिडियाखानाको संरक्षण शिक्षा शाखामा 20 वर्षदेखि कार्यरत मती सरा दाहाल,
11: राजी राणा प्रभु शमशेर ट्रस्टबाट चाहिँ हामीलाई वर्ष दिनको लागि चिम्पान्जीको खाना आउँछ 10 लाख वर्षको, त्यसैबाट चाहिँ हामीले चिम्पान्जीको चाहिँ वर्षभरिको खानेकुराहरू खुवाउने गर्छौँ भेराइटीवाला।
9: जनावरको जन्मदिन मनाउने चलन सदर चिडियाखानामा नयाँ हो। यसअघि जलघोडाको जन्मदिन मनाइएको थियो भने सबैभन्दा पहिले 77 वर्षकी हात्ती पवनकलीको जन्मदिन मनाइएको थियो। जनावरको जन्मदिन मनाउँदा उनीहरूप्रति माया, सम्मान र संरक्षणको भावना विकास हुने चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउनुहुन्छ।
2: चिडियाखानामा चाहिँ भएका जीव जन्तुहरूलाई पनि त्यो किसिमको चाहिँ रेस्पेक्ट गरिँदो रहेछ है भन्ने कम्तीमा पनि वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा चाहिँ सम्झिएर चाहिँ माया गर्नुपर्छ है भन्ने त्यो सन्देश दिनको लागि समेत पर्यटकको चाहिँ आफ्नै महत्व छ जस्तो लाग्छ।
0: रिपोर्ट पछि फेरि पनि खबरकै सिलसिला। आज अक्टोबर 15 तारीक विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस केन्द्रित कार्यक्रम भएका छन्। सन् 2008 मनाउन थालिएको यो दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाले साबुन पानीको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गर्छन्। हात सफा नहुँदा फैलने संक्रामक रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्यका विशेषज्ञ बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ।
1: यसैबीच आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ, तर कृषि कर्मको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल रेड क्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेड क्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका झण्डे 5000 भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ।
4: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद पछिको पुनरुत्थान जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यसैबीच भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बण्ड अर्थात क्यास्ट्रास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता पनि भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ।
5: शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.67 अंकले बढ़ेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 172 कम्पनीको शेयर बढ़ेकोमा 90 घटेको छ। 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज बेनी हाइड्रो पावर प्रोजेक्टको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 2089.3% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.13 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीको 1.36 करोड़ खित्ता शेयर 4.71 अर्ब रूपियाँमा किनबेच भएको छ। यसैबीच आज चाँदीको भाव उच्च तोलामै 220 रूपियाँले घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज घटेर 2,88,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
4: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पार्टी कार्यालय सानेपामा भइरहेको मतगणना आज रातिसम्म सक्ने गरी गणना भइरहेको पार्टीको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मतगणना भइरहेको जानकारी दिनुभयो।
5: नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का सहित 4 व्यवसायीलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र राम पुकार तिवारीलाई काठमाण्डु र ललितपुरबाट पक्राउ गरेको हो। मलेसियामा रोजगारीमा जाने कामदारलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेको

0: नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानको उत्तर पश्चिम शहर पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्ता 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार अरू 19 जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने सबै बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा संचालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुन प्रान्तका गवर्नर सफल करिम कुन्दीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न घाइते बालबालिकाको सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलको क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेल गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिको खेल पनि समावेश छ। स्पेनिस फुटबलका 2 ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिस महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
1: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात। किनमेलका लागि बजारमा भीड़भाड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
0: सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनायो। वन्यजन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाइ।
1: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गयो। 19 जना घाइते। विद्यालयका संचालक पक्राउ।
0: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560211326।
0: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा, फोन 0064590009
2: 0064590009। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी।

0: सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जेनेरेशन फ्यूचर हब, शक्तिचोक, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा।

0: द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो।
1: प्लस टू उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083का लागि बीबीएस बीए र बीएड प्रथम वर्षमा भर्ना खुलिसकेको छ।
0: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति, सहुलियत शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
1: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा, फोन 064-420-088, मोबाइल 98-560-40-228, 98-560-40-787 र 98-560-40-788।
2: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी, सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98-460-70-211 र 98-91-23-170।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसाय संघ परिवार गोर्खा।
1: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083-84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एन्ड लज, हरमटारी गोर्खा।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: ओम विराज डेन्टल केयर, आबुखैरेनी तनहुँ र हरमटारी गोर्खा।

0: नेपाली परम्पराको चिनारी काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9867071524।
1: भारत दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर बसन्त बस्नेत, पवित्र फर्निचर सप्लायर, हरमटारी, गोर्खा।
3: होइन एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
1: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
1: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852535830 र 9834510022। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
7: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल।
6: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009
6: 0064590009।
8: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: न्यू इमेज इन्स्टिच्युट, नारायणगढ, चितवन तथा शाखा कार्यालय, हरमटारी, गोर्खा।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
5: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856040172।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
3: सबैलाई पाएक पर्ने आबु फेरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
3: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
3: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
5: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965404049, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: नित्य इलेक्ट्रोनिक्स हस्पिटल मार्ग गोर्खा।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
3: दसैँ तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170012।
4: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
5: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे?
4: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
5: तपाईँ के कुरामा चिन्ता गर्छस् कि? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छु त।
4: त्यस्तो सजिलो हुन्छ है?
5: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगाए सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
3: कारा कलेक्सन, हरमटारी, गोर्खा। हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
1: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
6: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
6: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702111 र 9891923170। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: नारायण सुन्चादी पसल, बस पार्क, बैंक रोड, गोर्खा।
7: बडादशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तर

0: सर्वोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दृष्टान्त फुटवेयर एन्ड रोशनी हर्बल, बिसौनी मोड, गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक।

0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर सुरेन्द्र श्रेष्ठ, एस मोबाइल इलेक्ट्रोनिक्स मर्मत केन्द्र, जीसस चोक, कालीमाटी, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर नारायण श्रेष्ठ, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष एवं गोर्खा सुनचादी व्यवसाय संघ परिवार, गोर्खा।
2: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकै पटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083-84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय, गोर्खा।

0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुषमा थापा, रुसु क्रिएसन बुटिक, हरमटारी, जीविस चोक, गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष एवं गोर्खा सुनसादी व्यवसायी संघ परिवार गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सबिन केसी, सबिन आर, धर्मकारी गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य सुख शान्ति दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोर्खा अस्पताल विकास समिति गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रुबिन सुनसादी पसल, हरमटारी गोर्खा।

0: बड़ा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सन्दीप ढकाल, अध्यक्ष एवं नेपाल मोबाइल व्यवसायी संघ परिवार गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सन टेक्नोलोजी शाखा कार्यालय हरमटारी गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्फोटेक कम्प्युटर्स हरमटारी गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना पार्टी प्यालेस आबुखैरेनी तनहुँ।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गौतम ट्याक्स एण्ड भ्याट गोर्खा।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: B3 कम्प्युटर हरमटारी गोर्खा।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओम विराज डेन्टल केयर आबुखैरेनी तनहुँ र हरमटारी गोर्खा।

0: दशैं तथा तिहारको विशेष अफर विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्। इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12।
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका साथ नयाँ बजार, गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
1: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
0: घरको फोहोर वर्गीकरण गर्ने तरिका।
3: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
4: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
3: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
1: फोहोर छुट्याउ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दृष्टान्त फुटवेयर एण्ड रोशनी हर्बल, बिसौनी मोड, गोर्खा।
1: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: मनकामना शपिङ सेन्टर, हरमटारी, गोर्खा।
5: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदीबहिनीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: चीज कुमार श्रेष्ठ, सगरमाथा फार्मेसी, अस्पताल मार्ग।

आज बिहान मेरो बुबा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइ सराएको चटारो छ, तर बाजकली भने ज्यामिरेको खोजीमा छ।

लगाउने भेषको साफहरूको, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ। यही राज्य समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा जीवन।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रदीप खनाल, पुष्पाञ्जली पुस्तक पसल, हरमटारी, घ्याम्पेसाल चोक, गोर्खा।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूको साथै नेपाली दाजुभाइ दिदी बहिनीहरूको सुख स्वास्थ्य समृद्धि दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अर्जुन पाण्डे, न्यू गण्डकी होटल एण्ड लज, हरमटारी, गोर्खा। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। डाक्टर सन्दीप गोर्खाली, आमाबा हस्पिटल प्राली, भीआईपी टोल, गोर्खा।